0: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
1: تو کھل کر کیوں نہیں کہتی کہ آج بیلز جانے کا ارادہ ہے
0: جی ہاں بیلز جہاں فش اینڈ چپس برگرز فل انگلش بریک فاسٹ فریش کیکس اینڈ میکرونز
1: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے آج ہی تشریف لائیے اوپن 7 ڈیز بیلز سی روم 46 رولی ایونیو بریڈفورڈ بی ڈی 6 1 ڈی اے فون 01274306567 بیہائنڈ شیل پیٹرول اسٹیشن अरे ये पूरे ब्रेडफोर्ड में क्या है शोर
2: आपको नहीं पता ऑफर्स इन मेनी मेनी स्टोर रोजाना ताजा सब्जियां फल फ्रूट सलाद मीट चिकन आटा दाल चावल और मसाला क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला
1: हर सप्त मचा है जिसका शोर वो है मैनिंगम सुपर स्टोर मैनिंगम सुपर स्टोर कार्लाइल रोड ब्रेडफोर्ड BD8 8AX फोन ब्रेडफोर्ड 4955555 हफ्ते के सातों दिन आपकी खिदमत में पेश पेश मैनिंगम सुपर स्टोर
2: मैनिंगम सुपर स्टोर
3: You're listening to